0: مہران کی ثقافت سے گندا ہوا. آواز کی ڈور سے بندھا ہوا.
1: جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز.
2: ہم سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
3: خوبصورتی کا اصل راز صرف بی سکن بیوٹی کریم. اس میں موجود وائٹمن ای بیٹس اور جدید مائکرو بیٹس فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار. صرف دو دن میں ڈارک اسپاٹس کو کریں فیڈ اور دے قدرتی اصلی گلو. ڈی سکن بیوٹی کریم, اصلی گلو ہر دن کا شو.
4: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے.
1: سنتے رہو جی ایف ایم 90.4.
5: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
6: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
5: जेको हले थो बिना ब्रेक ऐं मुसलसल.
6: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जी एफ एम मातली बदीन.
5: बसि पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
6: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा.
5: 0331252576.
6: जी हा, 2315525786.
5: जी एफ एम रेडियो नेटवर्क
6: सिंध जो आवाज़.
7: دل انٹرپرائزز.

0: शुरू हुई है, अब तो पार्टी करेंगे मिलके, ईद अभी तो शुरू हुई है।
1: 12:51 हो चुके हैं सना, और वक्त गुजर गया पता ही नहीं पड़ा,
2: पता ही नहीं चला।
1: और कहते हैं ना कि वक्त की घड़ी है गोल घूम रही है, कहाँ आके रुक जाए पता ही
2: नहीं
1: पड़ेगा। तो भाई ये वक्त की घड़ी है, घूम रही है हमारे बाद, फिर कोई और आरजे आ जाएगा वो आपके साथ, क्योंकि आपने पूरा नेटवर्क हमारा 11 बजे तक सुन रहे हैं, और 11 बजे तक अच्छे अच्छे आरजे कोयल जैसी आवाज वाले आपको सुनने को मिलेंगे। और 12:51 हो चुका है, बल्कि 52 मिनट हो चुके हैं, तो एक आधी कॉल लीजिए, हो सकते हैं कि नाराज ना रहे। देखते हैं कि लाइन पर कॉलर कौन है। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम सर
1: जी। अदा कह रहे हैं कि था कॉल किया मीठा
3: दानिश सर का, सैयद इमदाद शाह
1: दानिश,
3: सैयद इमदाद अली,
1: सैयद इमदाद अली शाह। लगे तो गर्मी लगी हुई है शाह साहब
3: जी, यहाँ के समझ में आते
1: केड़ा हाल है, ठीक आयो
3: दुआई लगी पहन अल्लाह करम नवाजी पाक करते
1: अल्हम्दुलिल्लाह। मां बिल्कुल ठीक है, ये बताओ कि ईद किए पे गुजरे?
3: ईद हो रहा सिलो सिलो वाले पे
1: हो रहा सिलो सिलो
3: जी जी,
1: ठीक है वाली मेहरबानी। हाँ ये बताओ कि ईद जानवर केड़ो सी बाकी हो तब
3: साई है ना, वैसे भाई मां कुर्बानी को ने कहया है, बाकी ऐसा मैंने बड़ी प्यान मां कुर्बानी के मैं कुर्बान ना कहया।
1: अच्छा अच्छा ठीक है, बड़ी बड़ी मेहरबानी। ये बताओ कि लास्ट में छा चवण चाहिदा, मैसेज केड़ो देना चाहिदा दोस्तन के?
3: लास्ट में मैसेज ये दिन आती था, लेकिन ये दा इंदी होना था जला इंदी होना है, ये रसलन के परचान ला इंदी होना है, ऐसा ही वदो दिन जो को आए तो ये तो जो ऐसा सेलिब्रेट के हूँ सुटी नमूने सा पहने सुटन दोस्तन सा तीन जगह इंदी घुमा हुआ है पहने रिश्तन के सुटी नमूने सा निभाने।
1: वेरी गुड, बड़ी बड़ी मेहरबानी इमदाद शाह, अल्लाह सी हमें सलामत रखे, ठीक है।
3: असा के गानो बुधराई तो सर
1: गानो एकड़ो लास्ट में एड़ो गानो आप आहे मिशअप सॉन्ग आ जबरदस्त सॉन्ग है, तवा के डेडिकेट था क्यों, ठीक है दोस्तन के
3: बाजी साहब मिनट गलाएंगे
1: बाजी अच्छी भाई। हां गला
2: कैसे भाई, कैसे हैं आप? ईद मुबारक आपको।
3: थैंक यू, आपको भी खैर मुबारक
2: जी, खैर मुबारक।
1: अब गला
3: आप प्रोग्राम कर रही है डेली
2: जी? संडे होती हूँ, आप मुझसे बात करने आते ही नहीं है, अब क्या बोलूँ आपको?
3: नहीं लाइव कॉल लेती है तो मैं
2: नहीं लाइव कॉल नहीं लेती, आप एसएमएस किया करें मुझे,
1: आप मुझसे बात करने नहीं आते, शहर चले मजी नहीं वहाँ
2: और
1: ठीक है। ओके अच्छा जी बिल्कुल, एक और लाइन पे कॉलर मुझे तो देखते हैं कि कौन कहाँ से भाई। अस्सलाम वालेकुम।
3: सलाम
1: जी, कह रहे हैं कि था कॉल किया अजी बुला यादी बुला
3: अभी बुला अभी बुला।
1: अच्छा हबीबुल्ला केड़ा हाल है, ठीक है हबीबुल्ला? खैर मुबारक हबीबुल्ला, जो दया तो भागुर पाए या बे खैर आ तबे ठीक है, गोठ दे मन मा लगो पियो।
3: खैर सही खुश आओ,
1: ईद नमाज पढ़ी?
3: हां सही ईद नमाज पढ़ी, गोश्त
1: गोश्त। वेरी गुड यार, माशाल्लाह गोश्त खाते हो?
3: जी जी आ खाते सही।
1: वेरी गुड, पांच सेहत जो ख्याल लग जाए राणा।
3: हां रे ना आयो कला मखस दायो ने पहला फकीर है।
1: हाँ बिस्मिल्ला बुधायो
3: या मिट्टी हुक्म करे थी हजार, हुक्म करे थी हुक्म करे थी ओ हुक्म करे थी हजार, या मिट्टी हुक्म करे थी हजार। हाँ सही हो कलाम,
1: माशाल्लाह माशाल्लाह जबरदस्त, अल्लाह से हवा के सलामत रखे, खुश रहो ठीक है, पांचों ख्याल
3: रखो।
1: अच्छा भाई अभी आपसे मुकम्मल इजाजत लेने का टाइम आ चुका है, और एक दफा फिर जिन्होंने अभी अभी रेडियो ऑन किया है, हमारा पूरा नेटवर्क सिंध का सबसे बड़ा नेटवर्क GAFM नेटवर्क के लाइव स्टूडियो से प्रोग्राम ईद की बातें, पब्लिक मैसेज मैं जाते जाते ये देना चाहता हूं कि नाखून अगर बड़े हो जाते हैं हमारी उंगलियों के तो नाखूनों को काटा जाता है उंगलियों को नहीं, गलत फहमियां अगर पैदा हो जाए रिश्तों में प्यार मोहब्बत में तो गलत फहमियों को दूर किया जाता है रिश्तों को नहीं,
2: बिल्कुल
1: किसी को मछली देने की बजाय उसे मछली पकड़ने का तरीका सिखा दिया जाए ताकि वो किसी के आगे हाथ न फैलाए,
2: बिल्कुल ऐसा।
1: तो भाई आज ईद का पहला दिन है और ईद के पहले दिन काफी सारी जो चीजें हैं उनको नोट करना पड़ते ही हैं, जैसे कि मैं हमने आपको इस प्रोग्राम के 2 घंटों के अंदर हमने चीजों को नोट करवाया, एक तो 3 इसे कुर्बानी के हैं, रिश्तेदार आप खुद और गरीब गुरबा जितने भी मुस्तैक हैं, ठीक है अल्लाह ने आपको नवाजा है तो आप उन लोगों का मदद करें। دوسرے نمبر پہ جو بات یہ کی جا رہی ہے کہ آپ اپنی ذات سے کسی کو تکلیف نہ دیں,
2: نہ پہنچائیں. جی
1: آپ کسی
2: قربانی یہی ہے,
1: ہاں آپ کسی کی خوشی کی وجہ بن جائیں, کسی کی رونے کی یا کسی کی تکلیف کی وجہ نہ بنیں. ٹھیک ہے, اور خوش رہا کریں, ہیپی رہا کریں. ہمیں اپنی دعا میں یاد رکھیں آرجے سنا آرجے شہباز بخاری کو. اور ہماری فائٹ ابھی باقی چلے گی کہ گوشت سب سے پہلے کون کس کے گھر دینے کے لیے جائے گا, وہ تو وقت بتائے گا. تو بھائی پورے نیٹ ورک پہ جتنے بھی ہمارے چھوٹے بڑے تمام جتنے بھی دوست سن رہے ہیں, ٹیڑھے میڑھے دانتوں والے بچے سن رہے ہیں, تو گوشت کھاتے وقت بھی آپ اپنی صحت کا خیال رکھنا ہے, ان لمٹ نہیں کھانا کہ اس سے کیا ہوتا ہے کہ پیٹ خراب ہو جاتا ہے. کیا خیال ہے
2: ڈاکٹر شہباز؟ تو یہ ڈاکٹر شہباز ہمارے پاس بیٹھے ہیں, شہباز یہ ہوں گے نہیں جو آپ کو علاج کر پائے ایسے ہی نا.
1: تو بھائی میں اکثر یہ چیزیں سامنے آتی ہیں, کیا ہوا بھائی بد ہضم ہو گیا, بھائی کیا ہوا بھائی کھانا زیادہ کھا لیا, گوشت
2: نہیں کھلنا پڑے گا نا.
1: تو بھائی ہم نہیں, ہم تو ایڈوائز ہی دے سکتے ہیں. تو اچھا میں اپنی ذاتی بات کریں, قربانی کا گوشت جو ہے نا میں بہت کم کھاتا ہوں.
2: یہ میرے ساتھ بھی ایسا ہی ہے,
1: کیونکہ وہ مجھے برداشت نہیں ہوتا. یعنی کہ لمٹس میں کھا لوں گا, لیکن کبھی مجھے یہ یاد نہیں ہے کہ میں نے ان لمٹ کھایا ہو. یا تو میں کھاؤں گا نہیں, یا تو کھاؤں گا تو لمٹس کے کھاؤں. ویسے کھاتے ہیں, سمجھنا نہیں ہے
2: بالکل,
1: لیکن خاص طور جو قربانی کا گوشت ہوتا ہے, یعنی کہ طبیعتن جو ہے یا تو طبیعت خراب ہو جائے گی. یعنی کہ حالانکہ یہ سنت ہے, سنت ویر ابراہیمی ہے, تو یعنی کہ ان لمٹ نہیں کھانا چاہیے, اپنی صحت کا خیال رکھنا چاہیے.
2: ہاں یہ مطلب لوگ حویث میں کھا لیتے ہیں, یار ہم نے کھانا ہے ملے گا نہیں, ایسا نہیں ہے.
1: صحت کا خیال رکھیں,
2: صحت کا خیال رکھیں, کیونکہ ہر جگہ آرچی سے پاس کہاں ہوں گے آپ کو علاج کرنے والے.
1: ایک چیز جو ہے دیکھ دیکھ کر دل بھی بھر جاتا ہے, پتا ہے آپ کو,
2: لوگوں کا نہیں بھرتا بھائی,
1: نہیں بھرتا بھائی. اپنوں کا اپنے پیاروں کا بہت زیادہ خیال رکھیں, دل تو ہمارا بھی نہیں بھر رہا کہ پروگرام میں چھوڑ کے جائیں. ہمارے بعد اور بھی آرجیز ہیں جو کہ انتظار کریں گے, ہمارے پروگرام کا ٹائم ہوا جائے گا اور ہم لائیو آئیں گے. آپ لوگ اپنے پیاروں کا بہت زیادہ خیال رکھیں, زبردست سانگ پلے کر دیا ہے اسپیشلی اپنے پیارے دوستوں کے نام, اور آپ لوگ اپنے پیاروں کا خیال رکھیں, کل پھر آپ کا ساتھ نبھانے کے لیے آ جائیں گے.
2: اور اس پہ ہم دونوں کو اپنی یاد رکھنا ہے, آرجے شہباز اور آرجے سنا کو ضرور یاد رکھنا ہے اپنی دعا میں, کیونکہ ایک بڑی عید ہے, تو بڑی دعا کے ساتھ ہم سب کو یاد رکھیے, ہماری دعاؤں میں بھی آپ لوگ شامل ہیں ہمیشہ کی طرح.
1: اللہ حافظ, اللہ کے بعد اللہ واحد.

0: ፊልድ ማርሻል ሰጃን አሰምብሊ የቺፍ ሌቨል ቺፍ ጁቶማ ከይዱላ ሳጅባዳ አይስያ ደ ጨመላይ ተታ በንፎደ ምከሜ ሙስተቅል አምን ሁሻሊ አይቆሚ ኤኬድላ ዶአጓይ ኢድላ ዛ ቁርባኒ ኢማት ኤጀክቲ ዲላ ምጣይ ፓክ ፎጀ ምልኪ ኩትሙክያሪ አይላይ ከይ ሰላም ቢየ ደፋ ዲላይ ፖራ ዘማይ
1: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
2: मेरे हाथ में फूल है कोई असला तो नहीं।
3: आप सुन दरियाए सिंध की लहरों के संग रवां दवां, यह है मोहब्बत और यकजहती का पैगाम यहां वहां। जीए एफएम 88 नेटवर्क सिंध की आवाज।
2: شدید گرمی سبب شہرن کے گزارش کئی ونے تھی تو صبح 11 وگے کھا شام 4 وگے تائیں خاص احتیاطی تدبیروں اختیار کن غیر ضروری طور تے باہر نہ ونیو ہلکا کپڑا پائیو متھو ڈھکے رکھو ان دوران شدید جسمانی کم کا پاسو کریو بارن بزرگن بیمار مانن جو خاص خیال رکھو ودھیک پانی پیو محفوظ رہو ہی عوامی آگاہی پیغام حکومت سندھ پی ڈی ایم اے کمشنر کراچی کے الیکٹرک سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا وی
4: अपना शहर अपना घर माटली और माटली की आवाज़ जी एफ एम 90.4।

0: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ GFM 88 नेटवर्क ते।
1: मातली के हो तो आवाज भी मातली की है,
2: सुनते रहो GFM 90.4।
1: अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम
1: जी, केर था गलायो?
3: इस्लामपुर खान जमालुद्दीन रुजवान साहब।
1: जमालुद्दीन साहब खैर लगो प्या, ईद मुबारक हो जनी। वाह,
3: अल्हम्दुलिल्लाह
2: मुबारक हो।
3: हां,
1: ईद भी त डिनी आ, बारन के को खर्ची वर्ची डिनी आ? माशाल्लाह, मुझे भी आए जेज अकाउंट खर्ची मोकिलो। खर्ची तो न मिली तेनवारा हो न?
3: हा बिल्कुल ॾियण वारा हुआ।
1: माशाला, अलाह साईं ॾियण वारो करे, भाउ वठण वारो न करे। हा माशाला, अॻे नंढड़ा हूंदा हुआसीं त वठण वारा हुआसीं, हाणे वरी ॾियण वारा थी आऊं।
3: ईअं
1: न, घणी ख़र्ची ॾींदा आहियो ॿारनि खे, सच ॿुधाइजो। ॿुधाए को बि लेखो त हाणे लोखो त ॿाहिरनि जो बि हूंदो आहे त ॿार आहिनि। चलो सही आहे, माशाला। ॿियो ईद में मुबारकूं कंहिंखे ॾियणियूं त बिस्मिल्ला। वालेकुम सलाम, असांजी आवाज़ भाई पूरी सिंध में पियो वञे। बाबा पूरी सिंध में पियो वञे, सुहिणी सिंध में पियो वञे आवाज़। ताला जी तरफ अस्सलाम वालेकुम।
4: वालेकुम अस्सलाम रिज़वान भाई।
1: अबो केर था ॻाल्हायो? वरी ॾिस, वरी ॾिस, हिकड़ी कॉल सही थी अचे, वरी हिकड़ी गड़बड़ थी करे, ईअं चओ। हलो, आवाज़ थोरो कटिजे पियो, थोरो पंहिंजी लोकेशन चेंज कजो। हाणे हाणे बि आहे, हिते बीजा, हितां न चुरजा। वरी चयो मां न चुरजा, हितां छा रोके छॾियो? अलहमदुल्ला, तव्हां ठीकु आहियो? कीअं पई गुज़रे ईद? गोश्त खाओ था? असांखे यादि कजो। अस्सलाम वालेकुम।
2: अस्सलाम
1: वालेकुम। हलो, अस्सलाम वालेकुम। अलहमदुल्ला, तव्हां ॿुधायो केरु था ॻाल्हायो? हले पखो पखे जी हवा थी अचे हेॾां। रेल ते दरिया मां पियो ॻाल्हायां।
2: ईद वारे ॾींहुं रेल ते वरी काॾे वेंदा हूंदा
1: आहिनि भाउ वेचारा, टिकेट न मिलंदी आहे ईद राति जी, त ईद जे ॾींहुं निकिरी पवंदा आहिनि वेचारा। मुसाफ़िरनि जी त ख़बर न आहे, अलाह माफ़ी ॾे, अलाह कंहिंखे मुसाफ़िर न करे, परदेसी न करे कंहिंखे, अलाह साईं हर कोई पंहिंजे प्यारनि सां गॾु हुजे। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम रुज़वान साहब।
1: अलहमदुल्ला जी, केर थी ॻाल्हाए? केर थो ॻाल्हाए भला अदा? हा सही आहे, सही आहे। ॿियो केरु आहे ओड़े पाड़े वारा, मिट माइट, डोर डगा? گوشت گھنو کھادو دئی جا آواز نیٹورک جو کھانو خراب لگو پیو سدرا ان کرے ہی کال واقعی نہ وٹھندی آ
2: کال وٹھن تے دل نہ چوندی آ حقیقت بتایا ہوندا
1: بس چا کہ اسا نیٹورک خراب لگو پیو الے تاں جو الے اسا جو السلام علیکم
3: وعلیکم السلام سائیں رضوان کا کرال بتایا
1: الحمدللہ الحمدللہ تاں بدا خیر لگو پیو اج گوٹھن میں باہر کال تھیو تے انہاں دا سگنل لگو ہاں کیڑا گل ہے با
3: کیڑا گل
1: ماشاء اللہ ہن مل تین کال جکے آئے ان میں اٹھ دہ کال جتوئی صاحبان جو آئے کہ سکھر ماں کہ الف کچے ماں کہ تیر شیر ماں جتو ان کی محبت ہے اساں سان ماشاء اللہ پرانا چی قرآن چی قرآن چی نا جس یہ نہ کر دس میں جی گال کر چڑ وٹے تو وہی گال کریں سٹھی گال نہ آواز کٹجے تو با جتوئی صاحب ماں چھا چواں آواز تھوڑو
2: اچھا ہزار خان کہتے ماشاء اللہ سر رضوان کتنے فنی ہے سر رضوان تو ماشاء اللہ تا صحیح موڈ تو ڈٹھو نا سر رضوان ڈاڈا فنی آیا موبتی مانو
1: کاوڑ نٹی تھی مجھے
2: کاوڑ تو ڈٹی اچھا یہ گال میں تاکہ بدائی نہیں ہلان تو مانو تقریباً چوندا رضوان صاحب جو مطلب جو موسا مطلب موسا پرسنلی سدرا سا کاوڑ شاید گھٹ کندا پر جتری سر رضوان موسا کاوڑ کرنے تری کیسا بھی نہ کئی ہوندی ماں آیا جی برداشت کیو
1: بیو تاں وٹ کیڑو آپشن آ
2: یہ بھی گال ہے پر مطلب برداشت ہی ہوں نا بالکل مطلب سمجھائے سکو جی غلطی ہو جائے
1: مسئلہ یہ جی دڑکا دینا ہوں یا ناراض وجہ ہوں صحیح ہے نا جو گھر جو وڈو ہوں ان کے بیلنس ان کو بہیویئر ہوں وہ ہوں ہر شے جو وقت ہوں کھلنے جو بھی وقت ہوں کم جو بھی وقت ہوں کاوڑ جو بھی وقت ہوں ہر شے بیلنس
2: ان گال کے ماں قبول کیا مطلب رضوان صاحب کچھ نہ چوتر کچھ بھی نہ چوند جتر مجھے سر کے خبر ہے
1: اج سب دکھ باہر نکری آئے وا اگ میں ارے بارو ہی پیسے درا بھلے منٹ تھی
2: وعلیکم
1: السلام کیر تھا گلا ہاں کیر تھا گلا نالو بدائے جو لگے تو نیٹورک سدرا نیٹورک چینج تھا کیوں نمبر یہ ہی ہوجائے تو نیٹورک چینج کر دسجے تو جی کو سگنل مت تھے تو وی تاج پروگرام میں جو ہے سو ریگولر کال ایک کالر کی طرف وی ہلنے کی کوشش کروں تھا السلام علیکم پہ صحیح پہ ہوجن کال ماشاء
3: اللہ
1: مبارک سلام دعا کندو آ بھلیوں گالیوں کندو آ کہ نا یہ منہ سڑئی الائی چا سڑئی الائی چا پچا کہہ لگو پیا نا بات پہ صحیح آ کہ ساڑیو تے شروع شروع
3: اللہ
1: الحمدللہ الحمدللہ تاں بدایو خیر لگو پیا जतोई साहब आवाज भले जे
3: नेमतला साहब खुश छ
1: हां अल्हम्दुलिल्लाह गोठ हुंदो
3: नेमतला कुराड़ो सी आ जा वाने
1: वो आई कुराड़ो न चंदा ही असन चाचा आयो
3: चाचा जी को ना हो
1: हां ना ता जो भी चाचो आ जा
3: हां
1: दादो असन दादो दादो
3: हाँ
1: ऐसा थी
3: दादो
1: अजा नो नानो भी नो बड़ा दादो अड़ी गाल
3: अलहमदुल्ला
1: अलहमदुल्ला ये तो गुजरे पी कें पी गुजरे माशाला माशाला अगे नंढा हूंदा चवंदा हज वारी ईद थी अचे हज हज अलाह साईं हज कराईंदो असां लाइ दुआ कजो हज त न कयो अथव न तव्हां
3: अलाह नसीब
1: हर मुसलमान
3: आमीन
1: सुमा आमीन सुमा आमीन या रब العالمین
3: دوست اسائیں کو جو آواز نہیں تو آصف چاچڑ پہ بلا ہے مجھے نیچر صحیح نہ پہ ولے نا آصف چاچڑ وہ ماورن ہو
1: تم آصف چاچڑ صاحب بس بے دفعہ تا حال حال تھی دو انشاءاللہ تعالی
3: ہاں ان نیچر صحیح نہ پہ ولے ماورن آصف چاچڑ ما آواز سمجھو نا
1: ہاں بس صحیح ہے چاچڑ کے سلام دے مہربانی ادا ہانے وقت لائی گھٹا ہانے مہربانی
3: مہربانی
1: مہربانی قرب قرب قرب
2: अच्छा हिते ही फरजाना बहार जो गानो हलायो
1: okay, प्रोग्राम फरजाना बहार जो गानो अस डेडिकेट कंदासी अस जो डाणी साहब तो डाणी साहब अस के हुकुम दिनो हो जूने जे साहब अस अर्ज कयो
2: जी बिल्कुल फरजाना बहार जो गानो बुधो
1: फरजाना बहार जे गाने जे अस के जको आ सुम वाकई मुझे लगंदो आ कदी कदी गुलाम हैदर डाणी साहब समझी वनो बस गुलाम हैदर डाणी साहब असांखे हुकुम ॾिनो हुयो त फरजाना बहार जो गानो ॿुधाईंदा ऐं चाचे जूणे जे साहब जे नाले कंदासीं असां
2: बाबा करते फिरोज भाई याद आ जाते
1: वाह वाह वाह वाह इलाही सुरीली फनकार आहे फरजाना साहब